0: चाहिँ खराबड
1: चलिउले राजा
0: तथापि ऋषिको जोग भांगिने
1: भांगिने
0: सर्पमाळ पडिछ ऋषिको बेक देश तथापि धीर स्थिर भाबे तपस्यारे मग्न ऋषिको उठिए 12 वर्षर पुव पठातासी पहुचि होला पिताको नमस्कार कला पिता स्वर्ग पिता धर्म पिता हि परम तप पितरी प्रीति मापन्ने प्रियते
1: सर्प देवता
0: बापंक बेकरे मला सपत छुआ गुडैला किसे।